0: का साथ ही अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनसारी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र हो फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फिसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लागी हामीलाई सम्झनुहोस्।
4: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5-0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165-35651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462-20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807159947 9857325575।
3: हेलो
4: सुनिता,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुस्तिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
9: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-2225, 9560-26110।
10: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
11: मेरिया बहिनी, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
15: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
16: होइन के भन्छ यो रेडियाले?
15: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601027 र 9808414040। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
17: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
18: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
19: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
18: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
20: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924।
21: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061571430, 9560584043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

और बाकी समाचार संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनको बैठक आज बस्दैछ। त्यसै गरी संसद अन्तर्गत विभिन्न पाँचवटा विषयगत समितिको बैठक पनि आज बोलाइएको छ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निशुल्क कानून सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् पर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यता राष्ट्रसभाको बैठक पनि अपरान्ह 1:15 बजेका लागि बोलाइएको छ। आजको बैठकमा राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर जानकारी गराउनेछन्। त्यस लगत्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको बताइएको छ। नेकपा एमालेको सचिवालय बैठक पनि आज बस्दैछ। केन्द्रीय कमिटि बैठक जारी गरिरहेको बेला एमाले सचिवालय बैठक बोलाएको हो। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहान 10 बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ। सचिवालय बैठक सकिएपछि मध्याह साढे 12 बजे केन्द्रीय कमिटि बैठक शुरू हुनेछ। एमाले केन्द्रीय कमिटि बैठक ललितपुर स्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ। आजै केन्द्रीय कमिटि बैठक समापन गर्ने एमालेको तयारी छ। सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटि सदस्यहरूले दिएको सुझाव समेट्ने विषयमा छलफल हुने रहेको छ। यस्तै केन्द्रीय कमिटिमा मनोनित गर्ने विषयकामा पनि समेत छलफल हुने नेताले बोलाएका छन्। यसै गरी स्थायी कमिटि र पोलिट ब्यूरो गठनका विषयमा समेत छलफल हुने भएको छ। सचिवालयमा छलफल भएपछि स्थायी कमिटि र पोलिट ब्यूरो गठनबारे केन्द्रीय कमिटि बैठकबाट निर्णय घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्। अब आर्थिक समाचार। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 2 महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी रहेको कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सामा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13 खर्ब 61 अर्ब 87 करोड़ र बाह्य ऋण 16 खर्ब 11 अर्ब 18 करोड़ रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल कास्त उत्पादन जीडीपीको 42.05% भएको छ। चालू आर्थिक वर्षमा सरकारले 6 खर्ब 58 अर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ वसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डै 1% अर्थात 61 खर्ब 5 करोड़ रूपियाँ ऋण लिएको छ। विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भटेको सी बाढीबाट प्रभावितहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि 1,50,00,000 रूपियाँ सहयोग हस्तान्तरण गरेको छ। WWF नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर घनश्याम गुरूङले कृषि वन तथा पर्यावरण मन्त्री किता चौधरीलाई यो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। उहाँले WWF नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। डाक्टर गुरूङले बाढीबाट प्रभावितहरू अझै पनि सम्पर्कविहीन रहेको र सड़क तथा संचार सम्पर्कमा अत्याधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पुहौज पुनः स्थापित गर्न र उनीहरूलाई पुनः जोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताउनु भएको छ। अब खेलकुदको समाचार। जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बारबारी खेलेको थियो, तर दोस्रो हाफमा नेपालले राम्रो अंक ल्याउन नसकेपछि समग्रमा 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहको चाइनिज ताइपे, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाउमजाउमा भएको एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो। साथै जापानमा जारी विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। आजसम्म चीनले 47 स्वर्ण 20 रजत र 10 कांस्य पदक सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण 24 रजत र 27 कांस्य सहित 66 पदकका साथ दोस्रो स्थान छ। दक्षिण कोरिया 8 स्वर्ण 8 रजत र 24 कांस्य पदक सहित 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्ती 1 पदक जितेका छन्।
अब अन्तमा एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सँगै बंगालको खाड़ीको न्यूनचापीय क्षेत्र हाल पश्चिम मध्यर तथा आसपासको उत्तर पश्चिमी बंगालको खाड़ीमा रहेको न्यूनचापीय क्षेत्रमा रूपमा रहेको छ। आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम उत्तर भविष्यतिर सर्ने देखिन्छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी महादेश बागमती गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संग्रहालयको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्षेप विजयी, फ्लाई दुबईको जहाज पोखरामा अवतरण, पोखरीहरूमा खुशी। कान्ति राजमार्ग र भैंसे फेदी कुलेखानी सड़कमा राति सवारी सञ्चालनमा रोक, धादिङको ज्यामिरे घाटमा पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध। एमाले सचिवालय बैठक बस्दै केन्द्रीय कमिटि बैठक पनि आजै समापन गर्ने तयारी, संघीय संसदको दुवै सदन र 5 संसदीय समितिको बैठक पनि आज बस्दै। नेपालको सार्वजनिक ऋण झण्डै 30 खर्ब, डब्ल्यूडब्ल्यूएफ नेपालद्वारा 1.5 करोड़ सहयोग। एसियाली खेलकुदमा नेपालको खराब प्रदर्शन, नेपाली महिला कबड्डी टोली पनि पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संग्रह आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर गइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दावासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु।
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न न

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

तपाईको घरमा झिंगा आइरहेको छ, लामखुट्टे आइरहेको छ। तपाई सबैभन्दा पहिला केलाई हेर्नुहुन्छ? तपाईको घर छ, पर्खाल छ, ढोका छ, झ्याल छ, सबैभन्दा पहिला तपाई कुन चीजलाई हेर्नुहुन्छ? ढोका बन्द छ कि छैन, झ्याल बन्द छ कि छैन? यदि सबै झ्याल खुल्लै छ भने लामखुट्टे त आउँछ नै। हुन सक्छ हामीले झ्याल खुल्लै राखेका छौं शीतल हावा कोठाभित्र आओस्, तर त्यसको एउटा खराब परिणाम पनि हुन्छ। हावा पनि आउँछ, झिंगा पनि आउँछ, लामखुट्टे पनि आउँछ, अनि धूलो पनि आउँछ। सबैभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुरा के छ भने हामी के चाहन्छौ। यदि हामी त्यो लामखुट्टे वा झिंगाबाट बस्न चाहन्छौ, अनि लामखुट्टे झिंगा भनेको समस्या हो जुन थोरै थोरै समस्या आउँछ, कसैले केही गर्छ जसले गर्दा हामीलाई दुःख हुन्छ, या हामीले कसैले दिएको दुःखलाई सहन सकिरहेका हुँदैनौ, यो हो लामखुट्टे र झिंगा। झ्याललाई बन्द गर्नु आवश्यक छ। हेर्नुहोस्, दुई प्रकारका मानिसहरू हुन्छन्। एकजना ऊ जोसँग तपाईँ एक मिनट पनि बिताउन सक्नुहुन्न, अनि अर्को त्यो जसले तपाईँको जीवनमा अलिकति मुस्कान ल्याइदिन्छ, खुशी ल्याइदिन्छ, यसको स्रोत बनिदिन्छ। हो, यदि हामी त्यस्तो हुन थाल्यौ, हरेक व्यक्ति त्यस्तो हुन थाल्यो भने उसले अलिकति आनन्द ल्याओस्, अलिकति मुस्कान ल्याओस्। यस्तो पनि होइन माहौल नै परिवर्तन गरिदिन्छ। यस्तो पनि होइन उसले सारा समस्यालाई आफ्नो काँधमा बोक्छ। होइन, उसले केवल एउटा सानो काम गरोस्।

एक दिन म कारमा गइरहेको थिएँ। मैले के देखे भने एउटा बस त्यहाँ रोकिएको थियो। त्यो गुड्न थाल्यो। एकजना एकदमै वृद्ध मानिस त्यो बसका पछि बिस्तारै बिस्तारै दौड़न थाले। त्यो बसमा उनी चढेका थिए तर उनी छुटे अनि बसको गति बिस्तारै बिस्तारै बढ्न थाल्यो। उनी बिचरा दौड़न प्रयत्न गरे। निकै वृद्ध थिए, बसमा चढ्न सकेनन्। म के सोच्दै थिए भने म मेरो ड्राइभरलाई भन्छु, त्यो बसको ड्राइभरलाई गएर भनोस्। यतिकैमा एकजना मानिस आफ्नो मोटरसाइकलमा चढेर त्यहाँ आइपुगे अनि उनले बसमा ढ्याप ढ्याप गरे र ड्राइभरलाई भने, तपाईँको एकजना प्यासेन्जर छुटेको छ। ड्राइभरले बस रोके अनि ती वृद्ध मानिस त्यसमा चढे। मैले के देखे भने मोटरसाइकलवालाले आफ्नो मोटरसाइकल रोकेर बसमा चढेर ती वृद्ध मानिसलाई भनेनन्, तपाईँले त धन्यवाद नै भन्नु भएन। होइन, उनी हिँडे। मैले सोचे, हामी देवदूतको कुरा गर्छौं, मैले त भर्खरै एकजना देवदूतलाई मोटरसाइकलमा देखे। बिचरा, उनी कता जाँदै थिए? मानिसहरू तिनका लागि प्रतीक्षा गर्छन्। धेरै मानिसका लागि उनले एकदमै गाह्रो कामलाई सहज बनाइदिए। उनी आए, कहाँबाट आए थाहा छैन, अनि कता गए म त हेरिरहे। कहाँ गए? उनी कतै त गए। उनको पखेटा थिएन। उनी हेर्दा पनि कुनै विशेष मानिस जस्ता देखिँदैन थिए, तर उनी मानिस थिए अनि मानिसका रूपमा देवदूत बनेर गए। देवदूत, उनले एउटा सानो काम गरे, ढ्याप ढ्याप, तपाईँको प्यासेन्जर छुटेको छ। यस्तो काम हामी सबैले गर्न सक्छौ, यो मानवता हो। जब मानिसले आफूले आफूलाई चिन्दैन भने मानवता के हो उसले बुझ्न सक्दैन, अनि यो कुरा बुझ्नु आवश्यक छ। आफूले आफूलाई चिन्नुहोस्, यो कुरा त हरेक कुरासँग जोडिएको छ।

प्रेम रावत भंग हुन्छ। शान्ति के हो? यस कुरालाई बुझ्नका लागि सबैभन्दा पहिला के कुरा बुझ्न आवश्यक छ भने, मानिसहरू शान्तिलाई कसरी परिभाषित गरिरहेका छन्। केवल शान्तिको परिभाषा मात्रै शान्ति होइन, शान्ति खोज्ने क्रममा मानिसहरू शान्ति सम्बन्धी आफ्नो परिभाषालाई अघि सार्ने गर्दछन्। त्यो शान्ति होइन, शान्ति परिभाषाबाट बुझ्ने कुरा होइन, शान्ति त अनुभव गर्ने कुरा हो। शान्तिको सम्बन्ध केवल एकजनासँग छ, त्यो हो मानिस, अनि शान्ति उसभित्र छ। यदि तपाईले यस कुरालाई स्वीकार गर्नुभयो भने तपाई शान्तिको पथमा हिँड्न थाल्नुभयो। जो संसारमा आफूभित्र शान्तिको सम्भाव्यता नभएको व्यक्ति कोही पनि छैन। चाहे उसले जस्तो सुकै कर्म गरेको भए पनि त्यो शान्ति ऊ भित्र नै छ। यसको अर्थ बाहिरको परिस्थिति जस्तो सुकै भए पनि शान्ति तपाईँ भित्र नै विद्यमान हुन्छ।

0: शान्ति कस्तो चीज हो? शान्ति कस्तो चीज हो भने मानिस भित्र आधी बेरी आइरहँदा पनि त्यहाँबाट निस्केर उसले आफू भित्रको शान्तिको अनुभव गर्न सक्छ। उसले आफू भित्र शान्तिको अनुभव गर्न सक्छ। यो सारा संसारलाई सञ्चालन गर्ने त्यो शक्ति, त्यो ताकत त्यो समयमा पनि हामी भित्रै छ। त्यसलाई अनुभव गर्नुपर्छ, प्रत्यक्ष अनुभव गर्नुपर्छ। मनबाट होइन, विचारले होइन, प्रत्यक्ष रूपमा अनुभव गर्नुपर्छ। त्यसपछि शान्ति जागृत हुन्छ, किनकि यस्तो अवस्थामा मानिसले त्यस चीजको अनुभव गरिरहेको हुन्छ जसको ऊ एउटा अंश पनि हो। त्यसको कुनै सीमा हुँदैन, जसको कहिले नाश नै हुँदैन। ती पनि ऊ भित्रै छन्। जबसम्म उसले त्यसको अनुभव गर्दैन, तबसम्म उसले ऊ को हो भनेर पूर्ण रूपमा पहिचान गर्न सक्दैन।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 98 5 60 35 394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको

0: केवाईसी विवरण धवई विवर नम्कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाण्डौ।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
2: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर

0: रूम मैट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
0: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-160-62-983, 98-560-52-855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
6: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सियाङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै जाने एउटा सद्भाव पवन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी पाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशात्मक रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।
12: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ कृपालु दास फाउन्डेशन इन्टरनेशनल नेपाल र ओमकार शक्तिपीठको आयोजनामा यही वर्षको फागुन 26 गतेदेखि चैत्र 26 गतेसम्म सडानन्द नगरपालिका वडा नम्बर 1 सोमबारे भोजपुरमा विराट विश्व शान्ति कोटी होम श्रीमद भागवत भक्ति ज्ञान माइक हुँदैछ। यो माइक विराट कोटी होमको विषयमा आज हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ ओमकार शक्तिपीठका संस्थापक अध्यक्ष मानार्थ अध्यक्ष हुनुहुन्छ केवन ऋषि गौतम हुनुहुन्छ र उपाध्यक्ष टेकनाथ गौतम हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँहरू दुवैजनालाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। सबैभन्दा पहिला म ओमकार शक्तिपीठका संस्थापक अध्यक्ष आदरणीय गुरूजीतर्फ जान्छु। अहिले यो जुन फागुनमा आयोजना गर्न लागिएको विराट विश्व शान्ति कोटी होमको मूल उद्देश्य चाहिँ के हो?
1: पहिला त अब कोटी होमको उद्देश्य भन्नुभन्दा पनि हामीले संस्था कसरी अब सुरुवात भयो र यहाँसम्म कसरी आयो र कसरी अहिले कोटी होम गर्ने स्थितिमा पर्यो भन्ने यसको मोटामोटी हजुरलाई कुरा बताउँछु। हामीले यो 2072 साल जेठ 19 गते रातिबाट एक किसिमको हामीलाई शक्ति प्राप्त भयो। त्यस पछाडि हामीले यसमा साधनामा लाग्दै लाग्दै गयौँ। त्यसमा मेरो छोरा बालमुकुन्द गौतम इन्जिनियर पढेर भारतबाट आएका थिए। त्यो आएका त्यो रात्रिबाट एक किसिमको शक्ति प्राप्त भयो र उनीलाई चाहिँ तपाईँ हामी त अघिल्लो जन्म गुरु चेला रहेछौँ, हामी यसरी तपस्यामा लाग्नुपर्छ भन्ने भइसकेपछि हामी तपस्याको बाटोमा लाग्दै लाग्दै गयौँ। लाग्दै जाँदाखेरि हामीले सुरुमा जगतजननी माताको मन्दिर हाल सडान्द नगरपालिका 1 मै र अहिले हाम्रो जुन मन्दिर भएर नमास्ते छ त्यहाँ हामीले 7 दिनको साधना गऱ्यौँ, जसमा हामीहरू पानी पनि पिउन दिसा पिसा पनि गऱ्यौँ, बोलिउन पनि आपसमा, त्यसरी हामीले 7 दिनको साधना गऱ्यौँ। त्यस पछाडि त्यहाँबाट आएर चाहिँ अहिले चाहिँ हाम्रो यो अहिले ओमकार शक्तिपीठ छ, त्यहाँ आएर हामीले 21 दिनको साधना गऱ्यौँ। त्यस पछाडि अनि म जन्मिएको भोजपुर सदरमुकाममा अहिलेको सैनिक क्याम्प भन्दा अलिकति मास्केर काफले भन्ने ठाउँमा हो, त्यहाँ पनि गएर हामीले 3 दिन दिसा पिसा पनि गयौँ, पानी पनि खायौँ, त्यसरी साधना गऱ्यौँ। त्यस पछाडि अब हाम्रो अब छोराले मेरो माता जन्मिएको ठाउँमा पनि भएको खानतरी सदरमुकाम हो, त्यहाँ पनि गएर हामीले 3 दिनको साधना गऱ्यौँ। त्यस पछाडि हामीलाई आयो होइन तिमीहरूको पुर्खा बसेको ठाउँ, पुर्खा आएको ठाउँ त पोखरा रहेछ भनेर, पोखरामा तपाईँको कुल मन्दिर रहेछ, त्यहाँ गएर तपस्या गर्नुपर्छ भनेपछि हामीहरू 2073 साल माघ 1 गतेबाट यो महदी खोलाको किनारमा रहेको घुँडाबारी कुल मन्दिरमा आएर तपस्या गऱ्यौँ। त्यहाँ तपस्या गर्दा हामीलाई 33 दिनसम्म पानी नखाइकन गर्नु भन्ने खालको चाहिँ अब सन्देश आएको थियो। त्यहाँबाट हामी यहाँ उहाँले ध्यानमा पाएको मन्दिरको सबै विवरण मिलिसके पछाडि हामीले यहाँ पहिला आएर रामचन्द्र गौतमसँग हामीले सम्पर्क गऱ्यौँ अनि उहाँले सम्पर्क गरिसके पछाडि त्यहाँबाट हामी त्यहाँ गएर साधनामा बस्यौँ। बस्दा हामीले 8 दिनसम्म गोमूत्र सेवन गरेर गहुँत मात्रै खाएर साधना गऱ्यौँ। त्यस पछाडि फलफुल खान मिल्छ भन्ने भनेको थियो, त्यो शक्तिले जे निर्देशन गर्छ त्यही अनुसारमा हामी चल्दैथ्यौँ। अनि त्यसरी हामी त्यहाँ यहाँ 23 दिनको तपस्या गरेर अनि साङ्गे गरेर हामीले बिजनी गऱ्यौँ। गएपछि फेरि अहिले अब विशेष हाम्रो योग माया को अहिले विशेष संसार भयो नि, उहाँ प्रचलित हुनुहुन्छ, योग मायाले साधना गरेको ठाउँ उहाँले चाहिँ जुन अब आफ्नो जलमा चाहिँ जल समाधि लिएको स्थानमा त्यहाँ हामीलाई 4 महिनासम्म गायत्री जप गर्नु भन्ने चाहिँ आदेश त्यो शक्तिले गरिसके पछाडि हामी बाउ छोरा र एकजना विष्णु ढकाल भन्ने गुरुजी हुनुहुन्थ्यो अनि उहाँ 3 जनाले हामीले ज्येष्ठ शुक्ल पक्षको पूर्णिमादेखि लिएर हामीले फाल्गुन पूर्णिमादेखि लिएर जेठको शुक्ल पूर्णिमासम्म त्यहाँ गायत्री साधना गरेर 4 महिनासम्म त्यहाँ बस्यौँ। त्यहाँबाट गायत्री प्रवचन गरिसके पछाडि त्यहाँबाट हामी निक्ल्यौँ। फेरि तपाईँहरू उहाँबाट पोखराबाट आएर बसेको पुर्खाको घडेरीमा गएर बस्नुपर्छ भन्ने कुरा हामी त्यहाँ पनि 4 महिनाको साधना गऱ्यौँ अनि त्यो साधनाको क्रममा हामी गर्दै गर्दै गयौँ। त्यहाँबाट अब मेरो छोरीलाई पनि एउटा कामाख्या माताको शक्ति पनि देखा पऱ्यो अनि उहाँले कामाख्याको मूर्तिको स्थापना गर्नुपर्छ भनेपछि अनि हामीले कामाख्याको मूर्ति स्थापना गर्नको लागि मैले उहाँको आषाढ शुक्ल पञ्चमीको दिनबाट उहाँको मैले गुवाहाटीबाटै जुन कामाक्षको स्थानबाटै मूर्ति ल्याएर जलमा चाहिँ राखेर एक 10 महिनासम्म उहाँलाई गर्भमा राखेर त्यसको साधना गरेर पूजा गरेर मैले रामनवमीको दिन उद्घाटन गरेको थिएँ। अनि त्यस पछाडि अब त्यो दिन राति त्यहाँ सिम्ब पनि आएर घुम्नुभएछ वरिपरि। हाम्रो महादेवले बाघ नदेखेको धेरै भएको थियो होइन, त्यसरी उहाँ सिम्ब नै प्रत्यक्ष आएर घुमेको पाइलाहरू हामीले उहाँको चाहिँ अब त्यहाँ हाम्रो 5-7 जना भाइहरू तपाईँ गरेर पनि बस्नुभएको थियो। देवघाटबाट पनि 2-3 जना मान्छे आउनुभएको थियो। यहाँ पोखराबाट पनि हाम्रो सुशील सापकोटा जी जानुभएको थियो। म बसेको ठाउँमा त्यसरी आउनुभयो। त्यो आइसके पछाडि अब अलिकति केही सिद्ध हुन थालेको होला भन्ने मलाई पनि अनुभव भयो। त्यसको भोलिपल्ट चाहिँ अकस्मात हाम्रो जो कृपालुदास फाउन्डेसनको संस्थापक अध्यक्ष शोभाकान्त ढकालजी हुनुहुन्छ, उहाँले अकस्मात फोन गर्नुभयो। उहाँले चाहिँ एउटा हाम्रो सरोज ढकाल भन्ने राई हुनुहुन्छ, उहाँ फुटबलमा बस्नुहुन्छ विशेष गरेर, उहाँसँग उहाँले फोन गर्नुभयो। त्यहाँ हाम्रोमा साधनामै बस्नु भएको थियो, उहाँहरू त्यो देवीको पुरस्कार गरेर बस्दै हुनुहुन्थ्यो। अनि हो त्यो साधनामा उहाँले अकस्मात फोन गर्नुभयो, सरोज तिमी कहाँ छौ भनेर भनिसके पछाडि, म त अहिले भोजपुरमा आएको छु गुरु भनेर उहाँलाई भन्नुभयो। अनि भनिसकेपछि उहाँले भोजपुरको मैले त्यहाँको दृश्य देखेँ, राति त्यहाँ सीमा देवी पनि आउनुभएको रहेछ, स्टेजको रहेछ, त्यस कारणले गर्दा मलाई पनि 11,111 शिवजी राख्नु भन्ने चाहिँ अब भगवान्बाट त्यस्तो चाहिँ कृपा भएको थियो, त्यहाँ पो राख्नुपर्ने रहेछ भन्नुभयो। अनि हामीले पहिला साधनाको क्रममा यो ओम नमः शिवायको पञ्चाक्षरी मन्त्रको हामीले पुरस्कार गरेका थियौँ। त्यो पुरस्कार गरिसके पछाडि 11 दिनको पुरस्कार गऱ्यौँ, 11 दिन शिव पुराण लगायौँ। त्यस पछाडि फेरि मलाई यस्तो खालको आदेश भयो कि लेखेर पनि पुरस्कार गर भनेपछि मैले ओम नमः शिवाय भन्ने मन्त्रलाई एकपल्ट लेख्दै एकपल्ट उच्चारण गरेर नै एकपल्ट लेख्ने गर्दै गर्दै 2.5 लाख लेखेर मैले अहिले मन्दिरमा त्यो सुरक्षित राखेको पनि छु। अनि 2.5 लाखपल्ट लेखेर 2.5 लाखपल्ट चाहिँ भन्दाखेरि 5 लाख भयो। अनि त्यो गरिसकेपछि हामीलाई एउटा यस्तो कुरा आयो दिवाणीबाट भने 11,111 रुद्राक्ष मलाई हवन दिए भनेर त्यो शक्तिले बताइसकेपछि हामीले त्यो हवन गरेका थियौँ। र गुरुले अहिले त्यो दिनबाट भन्नुभयो कि त्यो हजुरले नै त्यो 11,111 जुन रुद्राक्ष हवन गर्नुभएको थियो उहाँ नै अहिले प्रत्यक्ष शिवको शिलाबाट आएर बस्न खोज्नुभएको छ भन्ने मलाई पनि आदेश हो भनेर उहाँले पनि त्यो अकस्मा थाहा पाउनुभयो। अनि त्यहाँबाट हामी जोडिँदै अहिले जाँदैछौँ र अनि उहाँले भन्नुभयो त्यसो हुँदाखेरि तपाईँहरूको त्यहाँ गर्नुपर्ने रहेछ गुरु, मैले त अन्त पनि गर्ने भने उहाँले पोखरामा ढुङ्गे साँगोमा पनि उहाँको आश्रम छ तर पूर्णेश्वर शिवालय मन्दिर, उहाँले त्यहाँ तपस्या गरेको नि अब धेरै अब विकट ठाउँमा उहाँले पहिला तपस्या गर्नुभएको अनि धेरै सिद्ध प्राप्त गर्नुभएको गुरु हुनुहुँदो रहेछ। अनि त्यसले गर्दाखेरि अब अनि उहाँले त्यसो भनिसके पछाडि अब के गर्ने त भन्दाखेरि एउटा कोटियमको आयोजना गरौँ, अहिले अब विश्व शान्तिको लागि कोटियमको आयोजना, त्यसमा त्यहाँ अब धेरै तेलुगुहरू धेरै तेलका भक्तजनहरूलाई ल्याएर अनि त्यहाँ देखाउँ त्यो ठाउँको परिचय गराउँ अनि हामीहरू यो कार्यमा लाग्ने भनेर अहिले शिवजीको स्थापना गर्ने तिनीहरूलाई 18x18 शिवजीको चाहिँ अब स्थापना गर्ने अनि बीचमा चाहिँ धामको स्थापना गर्ने भनेर विराट किरातेश्वर ज्योतिर्लिङ्गको स्थापना गर्ने जुन चाहिँ 45 फुट पनि एउटा पाउनुभएको छ अनि हामीलाई पनि त्यो कुरा पहिलेदेखि आइरहेको छ र त्यो चाहिँ अब पहिलाको चाहिँ अब किरातेश्वरहरू नै त्यहाँ बसेको भन्ने हामीलाई पनि त्यस्तो आभास भइरहेको हुन्छ भन्दाखेरि ओमकार शक्तिपीठ भनेको किरा बौद्ध धर्मको चाहिँ त्यहाँ स्थापना हामीले गरेका छौँ र हामीले धेरैवटा यज्ञ पनि गऱ्यौँ। पहिला एकपल्ट हामीले महारुद्र त्यहाँ लगायौँ, लगाउँदा पनि हामीले लामाहरू सम्पर्कमा हुनुहुन्थ्यो। फेरि हामीले 78 सालमा हामीले 12 जना लामा गुरुहरूलाई पनि ल्याएर त्यहाँनिर पढायौँ अनि 12 जना त्यहाँबाट ल्याएर उहाँ गुरुहरूलाई पनि पढाएर त्यहाँ राईहरूको राम्रो पनि त्यहाँनिर श्रीमद् भागवत पुराण लगायौँ, सभाकर दीप पनि प्रज्वलन गऱ्यौँ अनि त्यसरी मैले त्यहाँ 3 महिनासम्म साधना गरेर त्यस्तो गरेको थियो। अनि अहिले पनि अब हामीले त्यसरी यो रामनवमी सक्नुपर्छ भनेदेखि किनभने हाम्रो 2-3 प्रकार रामनवमीमा कार्य भएको र पोहोर पनि अब कामाख्या माताजीको स्थापना नै रामनवमी हुनाले त्यसकै अब वार्षिक उत्सवको रूपमा पनि भन्दै हामीले त्यो दिनलाई त्यहाँ अब विशेष गरेर त्यहाँ कुनै भन्ने हामीले सोच राखेका छौँ। के छ भन्दा त्यहाँ अब किराँत धर्मको पनि नियमित पूजा गर्ने एउटा मन्दिर बनाउने, अहिले हामीसँग त्यहाँ मन्दिरहरू छन्। हामीले पहिला हामीले सुरुमा अब स्थापना गर्दाखेरि हामीले 2 जना बिजुवा राखेर किराँती मुन्दुम त्यहाँ चाहिँ ल्याएर हामी स्थापना गऱ्यौँ 2 जना बिजुवाहरू घरमा ल्याएर राखेर हामीले त्यहाँबाट लिएर आएर स्थापना गऱ्यौँ। अनि त्यस पछाडि हामीले जुन तर 4 महिनाको साधन त्यहाँ यम्सुमा माताको एउटा शिला हामीसँग अब नौवटा चाहिँ घेरा भएको विशाल अब एउटा विचित्र किसिमको शिला छ। हेर्दाखेरि त्यो शिला चाहिँ हामीलाई म नदीभित्र छु मलाई चाहिँ यहाँबाट लगेर पूजा गर भन्ने खालको आदेश आयो। बिहान गएर हेर्दाखेरि पानीको आलभित्र चाहिँ हुन्छ कसरी निकाल्ने भनेर भन्दाखेरि फेरि हामी दुईचारिन पछाडि मान्छे बाली फर्काएको थियौँ फर्काएर पाखोलो अर्कातिर फर्काइदिएको थियो निक्ले अनि 40 कदम मैले स्थापना गरेका थियौँ। यहाँ सुमा माताको मन्दिर भनेको के रहेछ भने त्यो सुन्निना भनेको

0: क्रिया धर्मबाट अथवा धन सम्पत्ति दिने सबैलाई पालन गर्ने शक्तिको रूपमा मानिँदो रहेछ। अनि यो के हो त, कहीँ छैन, के छ भनेर हामीले खोजी गर्दै जाँदाखेरि अब हाम्रो पहिलोको संस्थापक त्यो गर्ने बेलाको पहिलो समितिको अध्यक्ष सुरेन्द्र राईले पत्ता लगाउँदा ए यो त गुरु ताप्लेजुङमा रहेछ, यो यमसुमा माताको मन्दिर अन्तदी रहेनछ भनेर भन्नुभयो। त्यहाँबाट हामीलाई थाहा भयो कि यो खालको कुरा भयो, रियामसुमा माताको मन्दिर पनि त्यहाँबाट शिव शक्तिको हामीले शिव पुराण लगाएर त्यहाँ प्राप्त गरेर अनि रातभरि त्यहाँ राखेर ल्याएर त्यहाँ 10 महिनासम्म हामीले त्यहाँ जलवास गराएर 10 महिना पछाडि हामीले स्थापना गर्यौं। अनि अब शक्तिको शिला भनेको चाहिँ फेरि हामीले छाडे भने त्यहाँ ठुलो अब तपस्या गरेर 9 महिनासम्म तपस्या मलाई बोलाउनु भएको थियो त्यहाँको अब एक किसिमको भन्यो अब यो सेतो स्थान हुन्छ उहाँको चाहिँ ल्याएर पनि 10 महिनासम्म हामी गरेर उहाँको पनि स्थापना गरेका छौँ। कामाक्षी देवको मन्दिर छ गरेर अहिले हाम्रो त्यहाँ 1.5 करोडको बनिसकेको छ र अब अहिले गुरुले पनि जोडिँदाखेरि अझ हाम्रो चाहिँ यो संस्था अगाडि जान्छ भन्ने कुराहरू चाहिँ हामीले सोचिरहेको छ। यहाँ विशेष उद्देश्य भनेको चाहिँ यही संस्थासँग औपचारिक रूपमा गुरुसँग त सधैँ भइरहेको छ, यहाँ एक दुईजना उहाँहरू पदाधिकारीहरू हुनुहुँदो रहेछ, उहाँहरूसँग पनि बसेर हामीले औपचारिक दिने एउटा समायोजन गरौँ र जुन मैले तपस्या गरेको ढुङ्गाबारीमा हाम्रो कुल पूजा अनन्त चतुर्थीको दिन हुन्छ, उहाँले पनि तपाईँ तपस्याबाट त आउन सोध्नुभयो भने अहिले त हाम्रो 8 वर्ष नै भोलिको पूजा छ, त्यस कारण त्यसको लागि पनि हुँदै अनि यसको पनि अब त्यो औपचारिक रूपमा सुरु गरौँ भन्ने लक्ष्य लिएर आएको छ। अब यसमा सबै जनहरूले यसलाई सहयोग गरिदिनुहुन्छ भन्नु छ। त्यसमा हामीहरूको यो एउटा शिला राख्नको लागि सारे मान्छेले करिब 63,000 रुपियाँ पैसा लाग्ने भनेर गुरुले हिसाब देखाउनु भएको छ होइन, त्यो बनाइसकेमा 56 करोड रुपियाँ लाग्ने भन्ने चाहिँ अब हिसाब गुरुले चाहिँ राख्नुभएको भनेको त्यहाँबाट चाहिँ शिवजी पशुपतिको आकारमा बन्नुहुन्छ र बीचको शिलामा चाहिँ त्यो अब 9-9 फुटमा 36 वटा मुख हुने भयो, 9-9 फुट टुक्रामा अब शिवजीको चाहिँ 4-4 वटा मुख र 36 वटा उनको गरेर जम्मा 27 वटा भित्र छोपिएको हिँड्दा हिसाबमा जम्मा 45 वटा मुख हुने भयो। हामीले बाहिरबाट देख्नको लागि चाहिँ एउटा मुख बिचमा के गर्यो त्यसमा 37 वटा मुख भएको अब दिव्य ज्योतिर्लिङ्ग बिचमा राख्ने 45 फुटको र वरिपरि जम्मा 11,110 कमल पुष्प आकारमा बना गर्ने एउटा हामीले अब सप्तऋषिहरूको पनि मन्दिर बनाउने भनेको छौँ, किनभने हाम्रो अब यज्ञ प्रवेश संस्कार पञ्चमीको पूजाहरू लाउने अहिले संस्कार अब महिलाहरूले पनि यसमा भनेर त्यो राख्ने इच्छा छ। अनि हामी अघि अहिले खालि केक काट्ने र के विदेशी संस्कारमा मात्रै मान्छे गएको हुनाले कमसेकम केही नै भयो भने त्यहाँ गएर अष्टचिरञ्जीको दर्शन गरेर हिँड्नु मैले राखेका छौँ र पछाडि गएर हामीले एउटा गुरुकुल पनि खोल्ने गुरुको इच्छा छ। गुरुकुलमा हाम्रो चाहिँ अब त्यहाँ किरा भाषाको पनि राख्ने भनेर हामीले सबै भाषाको राख्ने विचार चाहिँ त्यहाँ गएर किरा भाषा संस्कृत भाषा र अब बुद्धको पनि अब राख्ने अझ जुन छन् हाम्रो त्यहाँ भाषा बुद्ध किराँत र हिन्दूका तिनटै भाषा तिनटै धर्मको चाहिँ त्यहाँ पढाइ होस् भन्ने किसिमको लक्ष्य लिएका छौँ।
1: फेरि पनि जोड्नेछु यहाँलाई, धेरै धेरै धन्यवाद छ हाम्रो ओमकार शक्तिपीठका संस्थापक अध्यक्ष चेवन ऋषि गौतमजीलाई म उपाध्यक्षतर्फ जान्छु। त्योभन्दा अगाडि चाहिँ कृपाल दास फाउन्डेसन इन्टरनेसनल नेपालले चाहिँ विभिन्न ठाउँमा सेवामूलक कामहरू गर्दै आएको पनि म यहाँहरूलाई जानकारी गराउँछु। उहाँहरूले चाहिँ बालबालिका अनाथ बालबालिकाका लागि आश्रय दिने उद्देश्यले लुम्बिनी प्रदेशको रूपन्देही तिन्द्रोतना 2 चाहिँ शङ्कर नगरमा कृपालु सेवा घर भनेर चाहिँ स्थापना सञ्चालनमा ल्याइसकेको पनि म यहाँहरूलाई जानकारी गरेँ। त्यहाँ चाहिँ पठन पाठनदेखि लिएर बालबालिकाको होइन आश्रममा चाहिँ विभिन्न किसिमको विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको छ। त्यो सँगसँगै सामाजिक धार्मिक आध्यात्मिक कामहरू गर्दै विपन्न गरीब असहाय सडक बालबालिका तथा ज्येष्ठ नागरिकको सेवा गर्ने र प्रकृति संरक्षण सहित आध्यात्मिक जनजागरण लगायतका कार्यक्रमहरू गर्ने उद्देश्य बोकेर स्थापना भएको र त्यो काम गर्छु भनेपछि हाम्रो शोभाकान्त गुरुजी पनि एकदमै लागि परिहाल्ने के गर्ने भनेपछि गरिहाल्ने होइन संकल्प गरेपछि यहाँ पोखरामा पनि भव्य रूपमा चाहिँ कोठीहरू सम्पन्न भइसकेको छ र म उपाध्यक्षज्यूतर्फ जान्छु टेकनाथ गौतम। त्यो कोठी होम केलाई भन्ने धार्मिक हिसाबले सामाजिक हिसाबले अथवा आध्यात्मिक हिसाबले कोठी होमको महत्व चाहिँ के छ?
2: यो कोटी होम पहिलो कुरो त विश्व कल्याणको विश्व शान्तिको लागि चाहिँ कोटी होम हो है। आध्यात्मिक रूपमा अहिले हराइरहेको विलुप्त भइरहेको जुन गतिविधि छ

0: यसलाई उजागर गर्नको लागि विश्वको लागि दैवी प्रकोप कुनै पनि चाहिँ थाम्न सक्ने चाहिँ विश्वासका साथ हामीले यो हुँदैनौँ। पहिले तल यो माया शक्ति बिचमा पनि कोटी मिलेर चाहिँ गायत्री पुरस्कारबाट गायत्री नामबाट चाहिँ त्यहाँ गयौँ, म त्यहाँ गएर बसेको पनि हुँ र त्यसबाट पनि हामीले चाहिँ के अनुभव भयो भने यो चाहिँ शान्तिको लागि चाहिँ धेरै ठुलो बाटो रहेछ भन्ने लागेर र हाम्रो यो अहिले जुन भयो हुने ठाउँ छ है त्यो चाहिँ के छ भन्नुभयो कालिका देवी त्यहीँ हुन्छ। कालिका देवीको त्यो ठाउँ भनेको चाहिँ कालिका देवीको जुन सिंह भान शिवजीको चाहिँ अब वाहन अब साँढे अब यी दुइटैको सम्मेलन यो मृगस्थली भनिन्छ हाम्रो त्यो ठाउँलाई यो परापर्व कालमा चाहिँ शिवजी नै बसेको हो भन्ने हामीलाई चाहिँ विश्वास भएको हुनाले यो ठाउँमा चाहिँ यो कोठियम पञ्चाक्षरी उसबाट चाहिँ कोठियम गर्दा अझ चाहिँ शान्ति प्राप्त हुन्छ भन्ने हाम्रो त्यो मानसिकता नै रहेको चाहिँ छ र उहाँहरू मैले व्यापारी गुरुदासँग पनि सोधेँ बोलेँ पहिले है बोल्दाखेरि उहाँले पनि धेरै राम्रा कुराहरू चाहिँ हामीलाई दिनुभयो ज्ञान दिनुभयो त्यो ज्ञानलाई चाहिँ स्वीकार गर्दै हामी यो चाहिँ कोटियम चाहिँ हाम्रा लागि विश्व शान्तिकै लागि चाहिँ हो भन्ने हामीलाई लागेको छ।
1: अहिले जस्तै संस्थाले थुप्रै कामहरू गरिसक्नु भएको छ होइन तपाईँहरू कृपालु दास फाउन्डेसन इन्टरनेसनल नेपालसँग जोडिन पाउँदा चाहिँ कस्तो अनुभूति गर्नुभएको छ?
0: यो त हामीलाई अपारको चाहिँ प्राप्ति भएको चाहिँ अनुभव भइरहेको छ।
1: हजुर,
0: किनभने त्यतिको कृपालु दास फाउन्डेसनबाट हामीलाई जुन आश्वासन प्राप्त भयो त्यो धार्मिक उसमा चिताएपछि सबै थोक प्राप्त हुन्छ भन्ने चाहिँ उहाँको एउटा शब्द मैले सुने त्यो शब्दले नै मैले परिपूर्ण भयो किनभने हामी त्यो चिता म पिलाउँछु भन्ने चाहिँ हुन्छ यो हुन्छ भन्ने लागेको छ हामीलाई र उहाँसँग चाहिँ हाम्रो ठुलो मित्रता रहोस् भन्ने भावना पनि छ।
1: म गुरुजी तर्फै जान्छु हजुरलाई हजुरहरूलाई चाहिँ एउटा संस्थागत रूपमा जोडिन पाउँदा चाहिँ कतिको कस्तो
2: त्यसमा हामी अत्यन्तै खुसी छौँ। अब गुरुले के पनि भन्नुभएको छ भने म अब अमेरिका बसेर एउटा भौतिक जगतमा बसिरहेको थिएँ अब मैले उहाँबाट आइसकेपछि हजुरहरूले मलाई काठमाडौँबाट त्यहाँ लिएर गएपछि म मेरो प्राणान्तसम्म नै म त्यहाँ बस्ने मलाई एउटा त्यहाँ व्यवस्था गरिदिनुहोस् हजुरहरूले म त्यहीँ मेरो अब प्राण पनि अब त्यहीँ मैले छोड्ने विचार गरेको छु र म अब एकदम वानप्रस्थ जीवनमा लाग्ने हो मैले सबै घर व्यक्ति पनि छोड्ने हो भनेर उहाँले पनि त्यस्तो खालको प्रेरणा पनि गर्नुभएको छ र अब कोटियम गर्ने कोटियमबाट त्यो आगोलाई कहिले पनि ननिभाउने अनि त्यही आगोबाट चाहिँ अब पछाडि आफ्नो पनि एउटा अब संस्कार गर्ने ब्रह्मलीन हुने भन्ने खालको कुरा पनि गुरुले चाहिँ गर्नुभएको हुनाले अब यसमा गुरुले चाहिँ हामीलाई पूर्ण रूपमा सहायता दिनुभएको छ होइन अब एकदम उहाँको पनि अब भगवान्बाटै भित्रको चाहिँ एउटा ऊर्जाले नै उहाँलाई पनि खटाएको र हामीलाई पनि खटाएको र पहिला हामीलाई सुरुमा अब त्यो दैविक शक्ति आएको दिन पनि त्यो गुरुसँग भेट हुनेछ पछाडि गएर अनि त्यहाँबाट त्यो सबै काम पुरा हुन्छ भनेको थियो र सायद वाणी हो कि भन्ने मलाई
1: पक्कै पनि हामीले यी कुराहरू गरिरहँदाखेरि अहिले हामी एकदम व्यस्त जीवनमा छौँ पद प्रतिष्ठाको लागि अहिलेको समाज होइन मान मर्यादाको लागि परेको छ तर हाम्रा परापूर्व कालदेखि यो एउटा शाश्वत सत्य जुन छ यो चमत्कार जुन भइरहेको छ तपाईँ हामी बोलिरहेका छौँ यो त होइन कसैको कृपा नभइक त भएको छैन तर त्यो कृपा हो भनेर बुझ्नको लागि मानिसलाई एकैछिन टक्क अडिएर सोच्ने फुर्सद पनि छैन कि एकदम दौडधुप काम व्यस्ततामा चाहिँ रहेका छौँ। आज एउटा भनौँ न भौतिक शिक्षा आर्जन गरेर फर्किरहँदाखेरि त्यो ज्ञान प्राप्त भएर तपाईँको आफ्नै छोराको कुरा गर्नुभयो होइन तपाईँ आफै पनि गृहस्थ जीवनमा रहँदा रहँदै पनि यो जीवनभन्दा पनि सबैभन्दा ठुलो कुरा त मनुष्य जीवन अति दुर्लभम भनेर शास्त्रमा उल्लेख गरिएको छ. त्यही विषयलाई बुझेर नै आफ्नो आत्माको उद्धार उद्धरेद आत्मनात्मानम आत्मानम असाधयत भनेर जुन भगवत गीतामा पनि उल्लेख गरिएको छ त्यो बाटोमा लाग्न चाहिँ कतिको कठिन रहेछ. यी बीचमा तपाईँ बाबा छोरा नै लाग्दाखेरि विभिन्न खालका कुरा पनि आयो होला नि होइन, कतिको सहज कस्तो गाह्रो रहेछ के रहेछ?
2: सुरु सुरुमा धेरै मान्छेहरू टिकाटो प्यानल चाहिँ आए, मेरो बहुल आए, म पनि एउटा पसल पनि गरेर सम्पन्न किसिमको बसेको मान्छे हो. खोला नाला जतातै जाने वडारमा बस्ने होइन, कहाँ कहाँ कहाँ कहाँ हामीले साधना त 20-25-40 भइसक्यो, त्यसलाई हामीले भनेर पनि एउटा साध्य नहुने भयो होइन. त्यस्तो पनि कुराहरू आए तर ती कुराहरूलाई हामीले नछोडिकन गर्दै गर्दै गर्दै जाँदा एउटा आध्यात्मिक शक्ति रहेछ. अब उसले चाहिँ जे जे अरायो त्यो गर्दै जाँदा एक दिन सफलताको ठाउँमा पुग्ने रहेछ भन्ने खालको सोच चाहिँ अब हामीमा आयो. र अब त्यो अब मैले अहिले अब जस्तो मैले त्यो धेरै अनुभव उसले अराएको छ, जस्तो भनौँ पानी नखाई पनि 5-7 दिनसम्म बाँच्न सकेको रहेछ है. अब खाना नखाए पनि मैले 8-9 वर्ष भयो अहिले होइन, भनेपछि त्यो अनि उसले अराएको दिन 75 साल जेठ 6 गतेबाट मैले एउटा देवीको पुरस्कार गरेँ नि. देवीको पुरस्कार गरिसकेका दिनदेखि अब आजदेखि अन्न नखा भन्नु भन्यो, त्यहाँबाट मैले अन्न खान छोडेँ. अनि पछाडि फेरि घरमा अलिकति चाहिँ एउटा होइन नखाइकन हुँदैन भन्ने कुरा आएर मैले एउटा त्यहाँ कुल मन्दिर बनाएँ, जुन मेरो यहाँबाट गएर बसेको पुर्खा बसेको ठाउँमा त्यहाँ मैले 4 बेद पाठ गराएँ सबै बन्धुहरूको सहायता लिएर. अनि एउटा 12 वटा सुनको धान बनाएर गुरुहरूलाई दान गरेर अब चाहिँ खानु पर्यो त भनेर अनि 19 अध्यायको शुक्ल यजुर्वेदले पितृहरूलाई चाहिँ अर्पण गरेर त्यो हातमा लागेको अलिअलि पछाडि यसो कोरेर खाँदा रातै गरी मलाई सुत्न दिएन, उदय उभै भयो. अनि त्यहाँबाट मैले त्यो दिनबाट अब खाना खाएको छैन भनौँ न. अब अहिले नि अलिक बुढो हुँदै गएपछि बिमारी केही हुँदो रहेछ र अहिले चाहिँ गाउँको रोटीहरू चाहिँ गरेकै खान्छु. अब मैले चामल चाहिँ मुखमा हालेको छुइनँ, त्यो दिनबाट दिएन मलाई. अनि त्यस्तो पनि अब भइरहेको छ र त्यो सकिँदो रहेछ भन्ने कुरा भयो. अब बस्ने कुरामा म 33 घन्टासम्म एउटै आसनमा बसेर हजुर 33 घन्टा एउटै आसनमा बसेर मैले त्यो अनुभव गरेको चाहिँ मैले एकावृत्ति भागवत सुनेको छु. त्यो पाठ गर्दाखेरि म 33 घन्टासम्म दिसा पिसा पनि जानु परेन, केही खानु पनि परेन, आँखा चिम्म गरेर मैले अध्याय पुग्दा यसरी ढोगेँ मात्रै होइन, अध्याय पुगेको थाहा हुन्थ्यो. अनि त्यसो गरेर पनि बस्न सक्यो, त्यो सकिँदो रहेछ, नखाइक पनि बस्न सकिँदो रहेछ होइन. अब भात नखाएर पनि साध्य हुँदो रहेछ, फलफुल खाएर पनि हुँदो रहेछ. ती अनुभव चाहिँ हामीले अब गऱ्यौँ. खोलामा बस्दा पनि बगानमा फेरि ढुङ्गामा सुतेर बस्यो होइन 4-5 महिनासम्म. अब त्यो सबै कुरा चाहिँ गर्न सकिँदो रहेछ, त्यसले दिइसके पछाडि भन्ने कुरा चाहिँ भयो र शक्ति हुँदो रहेछ भन्ने चाहिँ अनुभव चाहिँ भएको छ होइन. अब हामी चाहिँ के भने कुनै चमत्कार देखाउनु पनि छैन र यो भर्सक अब आफ्नो शक्तिभित्रै गोपिए राख्नु भन्ने छ. अब हामीले के भने एउटा खाद्यारीमा 21 दिनको हामीले उपचार शिविर पनि गऱ्यौँ. मेरो छोराले चाहिँ 60 वटा रोगको मन्त्रहरू पाएको छ उहीँ चाहिँ अब बेङ्गलोरमा बस्दाखेरि. अब त्यसमा हामीले त्यहाँ अब एकजना खड्गबहादुर पाण्डे भन्ने मान्छेको एकदम अब दिमाग बिग्रिएर आउनु भएको छ होइन, उहाँले लुगा सुगा फ्याँकेर नाङ्गै जस्तो आउनु भएको छ. अनि त्यहाँ हामी साधना बसिरहेको थियौँ, तिनीहरूको त्यहाँ पानी सानी पनि नखाइकन बसिरहेको थियौँ. अनि उहाँको एकजना साला रामकृष्ण घिमिरे भन्ने मान्छे हुनुहुन्थ्यो. अनि उहाँले आएर भन्नुभयो मेरो त भिनाजी यस्तो यस्तो भएर आउनुभएको छ, भिनाजी म उँधो लाग्नलाई उहाँले गाडीहरू रिजर्भ पनि गरिसकेको छ. अनि आइसके पछाडि भन्नुभयो यो के गर्न सकिन्छ भने चाहिँ मेरो छोरालाई चाहिँ हातमा समाए थिएँ केही होइन बुवा यो देवीको मन्त्रले अभिषेक गर्नु अभिषेक गरे मान्छे फेरि ठिक हुनुभयो होइन. अनि अहिले पनि त उहाँ हुँदै हुनुहुन्छ, तपाईँको भूपू सैनिक हुनुहुँदो रहेछ. अनि हो त्यस्तो खालको कृपा पनि भयो. त्यहाँ एकजना नदन घिमिरे भन्ने मान्छे अहिले पनि मिल्चराएर बस्नुहुन्छ त्यो सङ्घर्षबाटमा. उहाँको 12 एमएमको पछाडि रहेछ. अनि उहाँलाई डक्टरले अपरेसन गर्नुपर्छ 1 महिना पछाडि भनेर भनिहाल्छ. अनि भरे त्यहाँ अब उहाँले आएर होइन गुरुले मेरो पछाडि झरो पनि म 10,000 रुपियाँ चढाउँछु यहाँ मन्दिरमा भनेर भन्नुभयो. अनि अब हामीले मेरो छोराले लुन त ठिकै छ अब सम्बन्धले मामा त्यहाँ गाउँको भएकाले हामीले मामा म गर्छु नि त भनेर चाहिँ हामीले 9 दिनसम्म उहाँलाई पानी खोपेर जाँदाखेरि 9 दिनको दिन यत्रो पछाडि नि उहाँले 12 महिनाको झिकेर ल्याएर देखाउनु त अहिले हाम्रो ढुलीहरू पनि छ हामीले उपचार गरेको र त्यो उहाँले ल्याएर दिएको अन्तर्वार्ताहरू पनि छ हजुरले त्यो हेर्न चाहँदा पछि हामी देखाउन पनि सक्छौँ होइन. त्यस्तो त्यस्तो पनि चमत्कार हुन्छ. त्यस पछाडि मैले विराटमा पनि गरेर एउटा 21 दिनको साधना गरेँ. 21 दिनको साधना त्यहाँ विराटमा मेरो घर पनि हो, त्यो मानगढमा पञ्चेश्वर शिव मन्दिर छ. अनि शिव मन्दिरसँग हामीले त्यहाँ सहकार्य गरेर त्यहाँ पनि 21 दिनको हामीले योग शिविर गऱ्यौँ. अनि त्यसमा पनि हामीले मन्त्रतन्त्र गर्दा त्यहाँ एकजना मधेसी मूलको भाइको पनि मेरो थुप्रै झुर्का झुर्की सारे गुरु भने त्यो पनि हामीले पानी फुकाएर 3 दिनको गयो भनेर उसले चाहिँ विश्वास गरेर आए होइन. त्यस्तो भयो. अब कतिपय त अब त्यस्तो धेरै अब कामनेहरू त अब धेरैजना मान्छे ठिक भइरहेको छ, कामने गौराउनेहरू थुप्रै ठिक पनि भइरहेछन् र अहिले हाम्रो चेलीहरू थुप्रै निक्लेका छन् त्यो मन्दिरबाट. अहिले अब यमसुमा माताको चेरी, काली माताको चेरी, शेषनाथको मन्दिर बनाएको शेषनाथको पनि चेरी भनेर अहिले निस्केको छ. अनि त्यहाँ अहिले भटाभटी त्यहाँ चेरीहरू पनि निस्कने त्यस्तो त्यस्तो खालको शक्तिहरू पनि त्यहाँ अब आएको छ र मलाई पनि यो शक्ति हुँदो रहेछ भन्ने कुराहरू चाहिँ अहिले म पनि देखिरहेको छु. अनि त्यस पछाडि हामीले विराटनगर गरेपछि चाहिँ अब अनि एकजना आउनुभयो हामीलाई, एकजना वकिलै मान्छेले हाम्रो शुभचिन्तक हुनुहुन्छ, उहाँले आउनुभयो. अनि गुरु तपाईँहरूको उपचार नि मलाई विचित्र लाग्यो, सबै कुरा तपाईँले गरेको भयो तर तपाईँहरूको आधार त केही पनि छैन. अहिले त अब सरकारले त तपाईँ कसरी मुद्दा हालिदियो भने तपाईँहरू त मुद्दामा पर्नुहुन्छ, ठगीमा पर्नुहुन्छ भनेपछि के गर्ने भन्दा अब मैले केही एउटा अधिकार लिनुहोस् भने त्यहाँ 2,000,000 रुपियाँ पैसा उठेको हुन्छ, त्यो पैसा लिएर मैले उसलाई चाहिँ मेरो छोरालाई दिल्ली पठाएँ र दिल्लीबाट उसले त्यहाँ रेकीको मास्टर गरेर आएपछि अहिले रेकीको मास्टरको उसको लाइसेन्स छ. उसले चाहिँ त्यो अब कसैले सिक्न चाहँदा अन्तर्राष्ट्रिय हिसाबमा नै पढाउने गर्ने लाइसेन्स पनि छ होइन. रेकी मिराकल फाउन्डेसन भनेर संस्थापनले खोलेको छ. अनि त्यो हामीले आधार लिएर आएपछि त्यसले चाहिँ अब त्यो वर्ल्ड वाइड मान्यता पनि हुँदो रहेछ होइन. त्यसको आधारबाट हामी मन्त्रबाट पनि उपचार गर्छौँ अनि त्यो रेकीबाट पनि उपचार गरिदिन्छौँ. कसैको समस्या पऱ्यो भने हामी यस्तो गर्छौँ भन्दैनौँ. अब डक्टरले गरेर नभएको मान्छेहरू आयो भने गर्ने, किन हामीले गरेको विश्वास हुँदैन होइन, अहिलेको अब मान्दैन. अनि अब हाम्रो जस्तो गाउँघरमा अब मेरो गाउँघरमा चाहिँ अब उहाँ हाम्रो उपाध्यक्षजी पनि हुनुहुन्छ, सर्पले खाका मान्छे मसँग वर्षमा 150 मान्छे आउनुहुन्छ है. अब त्यो हाम्रो सबभन्दा विशालु भनेको हरे हो. अब हामी गोमन रुचि भन्नेमा पहाडको कुरा हो, ती हामीले ठोकेर फिर्ता गएको छौँ अहिलेसम्म हजुर. तिनपल्ट ठोकाएर रिको भइरहेको छ होइन अहिलेसम्म. अब त्योभन्दा त अहिलेको विज्ञानले पनि मान्दैन, सरकारले पनि मान्दैन, मान्छेलाई अब त्यो हौवा जस्तो कुराहरू हुन्छ है. तर हामीले त्यो चमत्कार देखाउन खोजिहाल्यो होइन, हाम्रो परापूर्व कालदेखि गोर्खाकै पालादेखि पनि आएको थियो. अहिले हामीलाई पनि अलिक त्यसको चाहिँ अब त्यसको अलिकति चाहिँ अझ त्यसलाई शक्तिबाट पनि यसरी गर भनेर भनेको हुनाले हामीले अहिलेसम्म त्यहाँका मान्छे चाहिँ अब मर्न र बाहिर उपचार गर्न पठाइरहेका छैनौँ. त्यस्तो छ
1: भनेपछि अरू हिसाबले पनि सेवा दिइराख्नु पर्छ होइन. आध्यात्मिक हिसाबले त छँदैछ, अघि मैले जोडे नि आजको अशान्त तनावपूर्ण र विभाजित समाज, त्यो आत्मीयता जुन थियो त्यो बिस्तारै हराउँदै गएको छ. यो समाजमा चाहिँ विश्व शान्तिका लागि यस्ता धार्मिक आध्यात्मिक कार्यक्रमले चाहिँ कसरी समाजलाई जोड्न सक्छ जस्तो लाग्छ?
2: हजुर, समाजलाई त अब हामी हाम्रो के छ भने सबै धर्मको हुँदाखेरि पनि अब हामी त्यहाँ अब पर्सि जुन हाम्रो यज्ञ छ त्यो यज्ञमा हामीहरू किराँत धर्मका गुरुहरूलाई पनि लिएर पढाउँछौँ. उहाँहरूको पनि आफ्नो किसिमको कार्यक्रम महिनै दिनको हुन्छ. अनि अब हाम्रो यहाँ बुद्ध धर्मका गुरुहरूलाई पनि हामी जोड्छौँ. पहिला पनि हामीले अब सबै लगेर पढाइरहेको हाम्रो यहीँकै अब यही यहाँ पालतेन गुरु भन्ने यहीँ पोखरामै हुनुहुन्छ बुद्ध धर्मको, उहाँसँग पनि हाम्रो सहकार्य हुँदैछ. उहाँलाई अहिले हामी भेट्ने लक्ष्य पनि आएको थियौँ, उहाँले लन्डन जानुभएको छ. उहाँले अब म मुङसिरको चाहिँ पहिलो हप्तामा आउँछु अनि त्यस पछाडि म पनि सहकार्य गरौँला भन्नुभएको छ. अनि अब त्यो हामीले अहिले पनि अब

0: को हुन्छ भने उहाँहरूको सातवटा पिँढी भएको जन्म हुँदो रहेछ किराम धर्ममा, जुन फाल्गुनन्द पनि अहिले हाम्रो राष्ट्रिय विभूति पनि मानेको छ होइन, उहाँ किराम धर्मको गुरु हुनुहुन्छ। अब त्यो पनि उहाँहरूको आफ्नै चाहिँ अब अर्थ छ, त्यो पनि मलाई बडा मजा लाग्यो किनभने यो अब पृथ्वी माथिका सातवटा तल छन्, त्योभन्दा माथि ईश्वर बस्नुहुन्छ भनेर ती सातवटा सिँढी बनाएको हुँदो रहेछ होइन त्यो हवन कुण्डमा। अनि उहाँहरूले पनि अब हाम्रो विधिबाट उहाँहरूकै भाषाबाट हवनहरू गर्नुहुन्छ, त्यो एकदम हामीलाई राम्रो लागेको छ। पहिला त हामीले बाह्रजना यो हेगोली पाठ भन्ने संस्था छ एउटा, प्रेमवाद पनि भन्छ, उहाँहरूलाई पनि गुरुहरूलाई लिएर पढायौँ हामीले होइन, पाँच सात दिनसम्म त्यसरी हामीले अस्ति नै पनि यज्ञ गरेका थियौँ। अब हाम्रो चाहिँ सबै यहाँ अब जात जाति भाषाभाषी सबैलाई समेट्ने खालको नि हिसाबबाट नै गर्दैछौँ। र यो अब अहिले सबै अब पार्टीका कुरा सबैका नेताका कुरा पनि अब यी तिनवटा धर्मलाई चाहिँ सँगै लानुपर्छ भनेर कुरामा चाहिँ आइरहेको छ, तर हामीले त्यत्रो उद्देश्य लिएर हिँड्दा पनि खासै हामीले त्यत्रो सहयोग चाहिँ पाउन सकिरहेका छैनौँ होइन। अब हामीले सबभन्दा अब पहिलेदेखि नै सुरु गरेको भनौँ तिनटै धर्मको सँगै समायोजन भएर गएको संस्था नै सायद मलाई लाग्छ हाम्रै होला भन्ने लाग्छ। अनि एउटा भोजुरु याको गाउँपालिकामा पनि एउटा संस्था उहाँले खोल्नुभएको छ, तर अब त्यो संस्था पनि उहाँले अलिअलि अलिअलि अब त्यहाँ गर्दै गर्नुभएकै छ, उहाँहरूको पनि त्यो उद्देश्य छ। तर हामीले नै अब यो एउटा दैविक शक्तिबाट पनि अब प्राप्त भएको र त्यसरी गर्दै गएको हुनाले अहिले हामीले चाहिँ त्यसरी सबैको गरिरहेका छौँ। हामीले अब ठाउँ ठाउँमा जस्तो मैले त्यहाँ एउटा यो सिन्धुलीमा पनि त्यहाँ गुप्तेश्वर शिव मन्दिर रहेछ, त्यो ओडार विचित्रको तपाईँको जुन हामी अब हलेसी ओडार भन्छौँ, अब हलेसी बराबरै हो त्यहाँ प्रचार प्रसार नभएको ठाउँ, त्यहाँ कस्तो रहेछ भने हजुरको ओडारभित्र माथिबाट पानीको धारो धारो झर्ने, तल एउटा शिवजीको शिरा ठ्याक्क छ, शिवजीको शिरा यसो अलिक ध्यान गरेर पढेर हेऱ्यो भने ठ्याक्कै पाँचपट्टि मुख भएको यस्तो जटा भयो जस्तो छ होइन। त्यहाँ गएर मेरो छोराले एक महिना तपस्या पनि गरेर बसे, त्यो सरोज ढकाल अनि अर्को एउटा भुर्तेल भाइ, त्यहीँको एउटा चाहिँ सांसद यमजुन भन्ने चाहिँ तामाङ भाइ, तिनीहरूको साथमा लिएर चाहिँ गरे। त्यहाँबाट हामीले गएर त्यहाँ भागवत लगायौँ, अनि त्यहाँ भागवत लगाइसके पछाडि त्यो भागवतको साङ्गेमा त्यहाँ पनि हामीले लगेर राई गुरुहरू पनि पढायौँ, अनि लामा गुरुहरू पनि त्यहाँ लामा गुरुहरू त हामीसँग 60 जना आउनुभएको थियो। त्यहाँ हामीले त्यहाँको समाजलाई भन्यौँ लामा गुरुहरू यहाँ कहाँ हुनुहुन्छ भनेको, माथि हुनुहुन्छ तर उहाँलाई ल्याउन सक्नुहुन्न तपाईँहरूले, उहाँहरू त्यसरी हिँड्नुहुन्न भने गरेर चाहिँ हामी लामासँग मेरो छोरो जानु त्यो हो गुरुको आउनुपर्छ त कहीँ देखेको गरेको होइन होइन, उहाँहरू आएर हामीलाई 60 जनाले त्यहाँनिर आएर चाहिँ पढिदिनु भयो। अब हामी के भन्छौँ भने अब बुद्ध धर्मले चाहिँ जे गाई खाने मासु खाने के गर्ने यताउता भन्ने मान्छेको कुरो छ नि, उहाँहरूको यस्तो रहेछ कि दाल रची माछा मासु सुर्ती बिर्दी के बेसार पनि खानु पर्दो रहेछ है, पहिरो लुगा लगाउनु भएको सबै कामले फेरि पढ्दाखेरि शक्ति अब सबै तानेर है त्यो हामी सबै सब मुढीहरू पनि छ सबै हजुरलाई त्यस्तो हेर्न मन लाग्ने देखाउन सक्छौँ। त्यसरी हामीले त्यहाँ 60 जना लामाहरू पढाएर पनि त्यहाँनिर यज्ञ गऱ्यौँ, र त्यसरी हामीले जहाँ पनि पढ्दैछौँ हामी तिनटै धर्मको हामी समान रूपमा लिएर जान्छौँ, र त्यो लक्ष्य भएको हुनाले गर्दा पनि हामी सफल हुन्छौँ भन्ने सोचमा छौँ।
1: हजुर हजुर, अहिले म थोरै उपाध्यक्षतर्फ जान्छु, यो कोटी होमलाई चाहिँ हामीले विश्व शान्तिसँग पनि जोडेका छौँ होइन, कोटी होमले चाहिँ एउटा व्यक्तिहरूलाई होइन कस्तो खालको सन्देश दिन्छ र विश्व शान्तिको सन्देशलाई व्यक्तिगत जीवनमा चाहिँ कसरी जोडिन्छ यो चाहिँ,
2: यो अब यसलाई त के भनेर सबै मान्छेको आफ्नो चाहिँ सोचमा फाक पर्ने कुराहरू है, तर पनि हरेक मान्छेले आफ्नो एउटा न एउटा धर्म नबोकेको मान्छे हुँदो रहेछ, जति भए पनि नास्तिक हो भने पनि त्यस्तो नास्तिक हुन सक्दैन। त्यसैले अब सबैको धर्म सबैको बाटो चाहिँ के हुन्छ भन्दाखेरि अन्तिममा आखिर श्री कृष्ण रहेछ नभक्ति भो ज्ञान भो विवेक, यो नै चाहिँ सबैले महसुस गरिरहेका छन् महसुस गर्दै जाँदैछन् र यो सफल हुन्छ भन्ने हामीले चाहिँ हामीलाई विश्वास लागेको छ। सबै जात जातिले यसलाई स्वीकारेका छन्, मात्रै हाम्रोमा के छ भने मानवसँग त्यसरी गरेको छौँ हामीले अलिकति बौद्ध र किराँतको चाहिँ मन्दिरहरू बनाउन सकेका छैनौँ है, त्यो त्यसले गर्दा बा होइन कि बा हुँदैन कि त्यो गर्दैन कि भन्ने चाहिँ अलिअलि कतै यता कता होला, तर हामी त्यो तिनटै कुरालाई लिएर चाहिँ अगाडि बढेका छौँ हुन्छ भन्ने हामीलाई लाग्छ।
1: तयारी केही सुरुवात भयो कि तपाईँहरूले के गर्दै हुनुहुन्छ अहिले, अब भनौँ न असोज लाग्यो होइन फागुनमा हुँदैछ भने तयारी कतिसम्म तयारी

0: एउटा कमिटी मात्रै गठन गरेको छ होइन. अब यो दसैँ आइलागेको अब यस पछाडि त्यो कमिटीले चाहिँ पूर्ण रूपमा जागरूकता गर्छ भन्ने हामीलाई विश्वास छ. विश्वास पनि छ, विश्वास छ. त्यो समिति चाहिँ छुट्टै छ भनौँ न अध्यक्ष त्यहाँनिर बहुदाथीहरू है. अब यो एउटा शक्तिपीठ हामी भयो होइन, एउटा चाहिँ समिति चाहिँ शाखा समिति छ त्यसले चाहिँ गर्छ भन्ने हामीले धारण गर्छ. त्यसमा हामी त अब जहिले सुकै पनि छँदैछौँ, त्यही हो पक्कै पनि हुन्छ भने ईश्वरले पुर्याउनुहुन्छ.
1: भनेपछि त अब अरू आर्थिक पाटोहरू नि केही सोच्नु भएको छैन, अब कताबाट गर्ने बिस्तारै अब बसेर छलफल गर्नुहुन्छ. किनभने भनेपछि त धेरै खर्चिलो पनि हुन्छ नि त.
0: हजुर, यो खर्चिलो हुन्छ. पहिले के गर्छ भने हिम्मत मिलेर चाहिँ अब एक डेढ हजार चाहिँ एक डेढ लाख रुपियाँ पैसा म हाल्छु भनेर एउटा समिति भन्नुपर्छ, अर्को समितिले चाहिँ एक डेढ लाख रुपियाँ पैसा हालेर चाहिँ अन्तिममा चाहिँ सहकारी गर्दै जाने भनेर चाहिँ कार्य थालेर गर्दै गएपछि यो ईश्वरको कृपाले होला आउँछ, केले हो आउँछ, यो आउँछ नै. मैले पनि दिङलामा सहानन्दमा यसै गरी चाहिँ कति रुपियाँ थापा गरेँ मेरो कार्यकालमा एकै पैसा मेरो गोली गर्ने चाहिँ छ सय रुपियाँ मैले गोली गरेर चाहिँ गरेको भरे चाहिँ त्यो हुँदै जाँदाखेरि पाँच लाख रुपियाँ पैसा उठ्यो. सानो धेरै अगाडिको कुरा हो है. अनि त्यहाँ दुई लाख रुपियाँ पैसा उब्रियो र गुरुकुल परेको छ. यो हुन्छ, यो थालेपछि त्यो चित्र म पुर्याउँछु पुर्याउँछु.
1: हजुर, पक्कै पनि यो भगवत भक्तिमा त्यो भगवानको मार्गमा लाग्ने व्यक्तिलाई होइन, तिमी एक पाइला आऊ म दस पाइला अगाडि जान्छु भन्नुहुन्छ भगवान्, त्यो अनुभव गर्नुमा छ.
0: हो, अब यही पूर्वजले भनेको छ नि, अब ज्ञान गर्दछ हाँसेर रोई विज्ञान. अब ज्ञान भनेको कुरा ज्ञानै हो. विज्ञानले अहिले धेरै कुराहरू गर्छ तर ज्ञान बिगारको विज्ञान हुँदैन है. त्यो ज्ञानै हो ठुला यो कोटिफुल हाम्रो हुन्छ भन्ने हाम्रो ठुलो विश्वास छ. कृपालु गुरु कृपालु दास गुरुबाट जुन आज्ञा भयो त्यो नै हामीलाई चाहिँ गौर भएर बसिरहेको छ.
1: पक्कै पनि यो यतिकै जोडिएको छैन, यो विचित्रको छ कि विश्व ब्रह्माण्डको लीला होइन. कहाँबाट यहाँ दर्ता भएको संस्था, तपाईँहरू भोजपुरमा काम गरिराख्नु भएको व्यक्तित्व, फेरि उहाँ अमेरिका बस्ने गुरुजी होइन, कहाँबाट यो चमत्कार अचम्मको छ नि त होइन. ब्रह्माण्डको चमत्कार कहाँ कहाँबाट जोड दिनुहुन्छ. हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्न चाहनुहुन्छ?
0: अहिले सबै म सबैलाई पनि आग्रह गर्छु, यो विश्व शान्तिको लागि सबैलाई सबैले मनाउनुहोस्, सबैबाट मनाउनुहोस्, जहाँसुकै पनि विश्व शान्तिको लागि पनि कार्यक्रमहरू गरेकोमा सबैले पनि साथ दिउँ है. सबै भगवान् त सुखिनु सर्वै सन्त निरामय सर्वे भन्दाने पश्चिम त्यो मा कश्चित दुर्गमा भवेत सा भाष्य मिलाउनु सर मुनि यस कृत्रिम जस हुन्छ त्यो कर्तिन मुनि छ माले र कश्चित दुर्गा हो. यसलाई स्वीकार गरेर जाउँ भन्छु.
2: अब मेरो पनि त्यही हो, अब सबैले यसमा साथ सहयोग गरिदिनु पऱ्यो र अब यसलाई अलिकति सम्बन्धित निकायहरूले सरकारहरूले पनि यसलाई अब हामीलाई अलिकति ध्यान दिएर सहयोग गरौँ र सबैजनाले यसलाई चाहिँ सफल बनाऊ. हाम्रो एउटा कोटियमको मात्रै उद्देश्य नभएर एउटा ब्रह्माण्डीय धाम अब अहिलेसम्म विश्वमै नभएको 11,111 शिवजी एकै ठाउँमा अब दर्शन गर्न पाउने हामीले जुन लक्ष्य लिएका छौँ र अब सबै भाषाको सबै धर्मको यति सबैभन्दा पनि हामीले अब बुद्ध किराँत र हिन्दू धर्मकै एउटा गुरुकुल पनि खोल्ने हामीले जुन एउटा जमर्को गरेका छौँ यसमा सबै परिवारको सहयोग होस् र यसलाई हामीलाई पनि सबैले साथ दिनुहोस् र भगवान्को इच्छाले हामी गर्दैछौँ भने त्यो पक्कै पुरा हुन्छ भन्ने चाहिँ हामीले पनि सोचिरहेका छौँ. त्यसो भन्दै अब हामी ओमकार शक्तिपीठ भएको हुनाले हामी चाहिँ अब ओमको अभिवादन गर्ने हुनाले सबैमा ओम भन्दै अब हाम्रा दुईटा कुराहरू यहाँ हामी अन्त गर्दछौँ. जोडहरूको अब यो रेडियो सफलताको पनि एकदम सफलता रहिरहोस् भन्दै हजुरहरूलाई पनि अब सफलताको कामना गर्दै हाम्रो यज्ञको पनि सफलता होस् भन्ने हजुरहरूले पनि हामीलाई यसबाट प्रचार प्रसारको इत्यादिको सहयोगहरू पनि गरिदिनुहुन्छ भन्ने आशा राख्दै आजलाई हामी अन्त्य गर्दछौँ।
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं कृपालु दास फाउन्डेशन इन्टरनेशनल नेपाल र ओमकार शक्तिपीठको आयोजनामा, जुन ओमकार शक्तिपीठ सदानन्द नगरपालिका वडा नम्बर 1 सोमबारे भोजपुरमा रहेको छ। त्यहाँ चाहिँ जुन संस्था दुई संस्थाहरू बिचेर अहिले चाहिँ भएकै संस्थाका व्यक्ति फुटेर काम गर्ने एउटा प्रचलन बढ्दै गएको अवस्थामा एउटा आध्यात्मिक सन्देश पनि यो हो, यो दुईटा संस्था मिलेर एउटै लक्ष्य प्राप्ति गर्नका लागि जुन लाग्ने खालको पहल हाम्रो कृपालु दास फाउन्डेशन इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष आदरणीय कृपालु गुरूजी शोभाकान्त ढकालज्यू राधे राधे गुरूजीले गर्नुभएको छ, उहाँप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। सामाजिक सेवा, धार्मिक कर्म भनेपछि गुरूजीले धेरै कामहरू गरिराख्नु भएको छ, यो छोटो समयमा उहाँका कर्महरूलाई चाहिँ भनेर सकिँदैन। त्यो समय दिनुभयो ओमकार शक्तिपीठका संस्थापक अध्यक्ष, मानार्थ अध्यक्ष चेवन ऋषि गौतम र उपाध्यक्ष टेकनाथ गौतमजीलाई धेरै धेरै धन्यवाद दिँदै यो विराट विश्व शान्ति कोटि होम श्रीमद भगवत भक्ति ज्ञान मायज्ञ अरूण गंगामा जुन 1 करोड कोटि दीप प्रज्वलन कार्यक्रम जुन परिकल्पना गरेर अगाडि बढ्नुभएको छ, फागुनको 26 गतेदेखि चैतको 26 गतेसम्म मलाई लाग्छ देशभरका देश विदेशमा रहेका नेपाली नागरिकहरू अथवा अन्य व्यक्तित्वहरू पनि त्यो ठाउँमा गएर आफ्नो मनोकामना पूरा गर्न सक्नुहुन्छ र अवलोकन गर्न सक्नुहुनेछ। हरेक जहाँ हरेक ढुङ्गा ढुङ्गामा हाम्रो नेपालमा देवताको बास छ र हरेक ठाउँ हेर्ने हो भने त्यस्तै ऋषि मुनिहरूले तपस्या गरेका ठाउँ र यी पवित्र ठाउँहरू छन्। हरेक ठाउँमा चाहिँ गुरुजीले त त्यो अनुभव लिइसक्नुभयो, साधना गर्दाखेरि छुट्टै खालको अनुभूति प्राप्त हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले यो हाम्रो जुन वैदिक सनातन धर्म छ, यो धर्म संस्कार संस्कृतिलाई अब बिस्तारै पुस्तान्तरण गर्नपर्ने आवश्यकता छ। अरूले के भन्छन् भन्दा पनि पछिल्लो समयमा पश्चिमा संस्कृति हामीमा हावी हुँदै गएको छ। त्यो पश्चिमा संस्कृतिलाई हावी हुन नदिनको लागि हामीले हाम्रो पूर्वीय दर्शनलाई नै अगाड्न पर्ने जरुरी देखिन्छ। त्यो समयका लागि पुनः धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित उपस्थित हुने नै छौँ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बोरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9507325575।
6: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट्स।
2: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052 21 50, 98251 27 014।
5: मठ मन्दिर,
6: गुरुकुल,
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
7: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
8: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
7: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
8: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
7: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
9: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-1-61-62-983 98-5-60-52-855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98-460-59-581
1: 98-1-65-15-475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98-460-00-851

प्रकृतिले सजिएको सुन्दर हाम्रो देश नेपाल, नेपालको मुटु पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखरा, राम्रो पोखरा अनि हाम्रो पोखराको एउटा गीत गाउन मन लाग्यो मलाई।

0: नमस्कार, जहाज संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। अत्याधिक पानी पर्न सक्ने भन्दै पोखरा महानगरपालिकामा र कास्कीका सबै पालिकामा विद्यालय 2 दिनका लागि बन्द। पहिरो पञ्चायतसँगै पृथ्वी राजमार्ग दुईतर्फी फ्लाइ दुबईको दुबई पोखरा दुबई उडान शुरू। कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्षे दोहोरिए। प्रधानमन्त्री शाहले आज राष्ट्रिय संघका महासचिवसँग भेट गर्ने, महासभामा सम्वादन भोलि। मध्यभर झरी केही ठाउँमा मुसलधारे वर्षा, आज पनि पानी पर्ने झनै पर्दै। अब सुनौ पूरा समाचार। सम्भावित बाढ़ी पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 2 दिन स्थानीय विदा दिएको छ। मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्व सावधानी स्वरूप आज 8 गते र भोलि 9 गते महानगरभित्र संचालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ। मेयर धनराज आचार्यका अनुसार पठन पाठन बन्द गरिएको यी 2 दिनको अवधिपछि दिने अन्य सार्वजनिक विदासँग समायोजन गरिनेछ। मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपदको यो जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। धेरै वर्षा हुने प्रक्षेपण भएसँगै विराटनगर महानगरपालिकाले पनि विद्यालयमा 2 दिन विदा दिएको छ। यता पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीगार रोडाङ्गा उपालका साथ स्थित कृष्णभिर नजिकै र वडा नम्बर 9 को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पञ्चायतसँगै राजमार्ग दुई तर्फ रूपमा सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। अविरत वर्षापछि यी 2 स्थानमा लेदो सहित पहिरो खसेको कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालन रहेको थियो। यसअघि 10 र 14 भदौमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीले कृष्णभिरमा सड़क कटान गर्दा 18 दिन कृथी राजमार्ग अवरूद्ध बनेको थियो। कृष्णभिरमा नयाँ ट्र्याक खोलेर 1 असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो। फ्लाइ दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज हिजो बेलुकी 6:19 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। 113 यात्रु लिएर आएको बोइङ 737 म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले जानकारी दिनुभयो। यसअघि पनि क्या वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेको फ्लाइ दुबईले नयाँ आस्था जगाएको उहाँले बताउनुभयो। पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायतका विभिन्न देशमा जाने यात्रुलाई सहजतादेखि थपिने र यात्रा अवधि छिट छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरौलाले बताउनुभयो। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब देशहरू सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुवै उडान सेवा लाभदायी हुने देखिएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको निर्देशा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको, केही समयमै फ्लाइ दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको हो। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिएको छ। विक्रम सन् 2085 भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। फ्लाइ दुबईको हरेक दिन 6:15 बजे पोखरा अवतरण र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको लागि तालिका रहेको छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ। विश्वका 120 भन्दा बढी गन्तव्य फ्लाइ दुबईले सीधा उडान भरेका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुक्षे दोहोरिनु भएको छ। गैराती अवेर सम्पन्न मतगणना अनुसार विजुक्षेले 687 मत प्राप्त गरी विजय भएपछि उनी पोखरा महानगरको सभापतिमा दोहोरिएका हुन्। उनका प्रत्याशी सन्तोष पौडेलले 317 र गणेश पराज बहादुर थापाले 315 मत ल्याए। उपसभापतिमा 920 मत प्राप्त गरेका कीर्ति वल्लभ त्रिपाठी निर्वाचित भए। उनका प्रतिस्पर्धी मीनप्रसाद भट्टराई थिए। महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भएकी छन्। कुल प्रतिनिधि 1448 मा 1341 मत खसेको थियो। संयुक्त राष्ट्र संघीय महासभाको 81औं सत्रमा सहभागी हुन प्रधानमन्त्री बालन्द शाह हिजो न्यूयोर्कमा पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाको 81औं सत्रमा सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालको लय जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेको नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। अब एउटा मौसम सम्बन्धी जानकारी। गैरातदेखि देशभर धेरै ठाउँमा झरी वर्षा शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचाप प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि दे ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर वार्ता धेरै पानी परेको छ। 24 घण्टामा 100 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी परेमा भने त्यस पललाई अति भारी वर्षा भनिन्छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। अत्याधिक पानी पर्न सक्ने भन्दै पोखरा महानगरपालिका सहित कास्कीका विद्यालय दुई दिनका लागि बन्द। पहिरो पञ्चायतसँगै पृथ्वी राजमार्ग दुईतर्फी। साई दुबईको दुबई पोखरा दुबई उडान शुरू। कांग्रेस खरा महानगर सभापतिमा दोहोरिए सुन्दरमान। र आज पनि विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले खबर सँग लाउनेछ। हामी सफलताको पाइलामा अब के गर्नु तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी रेडियो सफलता सुन्दै गर्नुहोला।
1: तपाईँको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
2: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
2: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
3: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
1: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
4: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
5: रेडियो सफलता 103.4 MHz।
6: सुन्न मन लायो
7: आयो है मासु, ताजा ताजा मासु दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650960।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले
4: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्भर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफओ र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम बिस्या रुसै दे कार तब थ्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ
2: काठमाडौँ। घरको लागि काठको जाल झोका अजेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 541-9585 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या च तसिम विषा रुसैले कार तब ख्योर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्याण्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840201127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन न छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9166-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
2: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ वर्तमान एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060968।
4: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530500 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा।
11: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840202127।
10: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकॉपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझ।
2: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161 35 56 51। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161 55 071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9807-11-77-123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0161 56 110, प्रोप्राइटर मनोज बास्तोला, 9560-22-25, 9560-26-110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054।

0: 635 98464 43853।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाऊ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27500।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
8: Studio time.
9: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464043853।

저리야라이군의 댄선훈너 씹던비나고 잡디마 기타초쿠라 볼리캄디 럭시고 파디마 떨어진 빛어 아발럭마 보이싸고 파디

रे मौलो पनि कता यो गाउँ खाने सबैलाई घुमाउँछु फन्ड पनि हिँडे मौलो पनि खबर यो सनसनी कमाई गर्छु खनखनी।

0: 어떤 내 것 내 뻔해 맞춰 큐
1: स्वास्थ्य हाम्रो सम्पत्ति रोग निवारणका लागि औषधि
2: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच इसिजी मुटुको जाँच सेवा ड्रेसिङ घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टिटी रेबिज सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिसा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ औषधिमा पनि विशेष छुटको व्यवस्था छ
1: सम्पर्क
2: क्योर फर्स्ट फार्मेसी जिरो किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त सम्पर्क नम्बर 9856722551 9850505251 यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-55-071 9807-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 9801-77-123
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
3: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाए छ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैदे कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966।

0: साइनमै खै सोल्टी रे त अझ त माइ
1: ए आउँदै होला नि
0: अरे भेट्न मन लाग्या हो ए कान्छु त्यो डालो यता ल्या त
1: ल
0: ए ओ सोल्टीहरु पनि आइहाले नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

अब सफलता को साथ मा नॉन स्टॉप म्यूजिक नॉनस्टॉप म्यूजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नॉनस्टॉप म्यूजिक सफलताको साथ

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग,
2: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 98560-2325, 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
6: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवते ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165475।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब ख्योर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9801177123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061571430, 9556085843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: आन्टी, दिनुस चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल, चिया राखने भित्र जा। यहाँ अस्मिता, तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सर, त साथी भनेर हुँदैन। भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्। उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 9821

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिस।

0: कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9146715475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चिम विश्या रोसै दे कार तब ख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्फी सी केवाईसी विवरण धवै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508
4: For more details, visit www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460140081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचा सोचा हैराने भइसके।
4: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 98560231 98266

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-57-9915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011707123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बहुमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिन विषया रुसैदे कार तब ख्योर्वे खैबै बैंक छोजर यासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-60-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 59 50 960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानीज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9660 41 81081।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27599।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।
9: Studio Time.

रहेछ रहेछ एक कुरेर बैस गैछ आफू भने भन्दै बसे जे छ सैछ हेर्दा हेर्दै आयो अहिले बुढेसकालले घेरी आफ्नो भने पैसा बाहेक सबै

रहेछ देश कुरेरै बैस गएछ आफू भने भन्दै बसे जे छ सही छ सीमा बेच्ने भन्दै हिँड्छन् भागमा सुन छैन मै दुखीको बयान।

0: सुल्टान तमुलीका सुल्टानी अस्ति राम्रा हुन्छन् अरे भगाउने क्यारी
1: किन चिन्ता लिन्छस् मैले लिएर आएको छु नि त एउटा चिज
0: हो र चल तेरै सामान ल्याउँछ भने म भनिहाल्छु
1: छ नि हामी सकेछ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षे राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5